0: سپہر کے 3 بجے ہیں۔ السلام علیکم، یہ ریڈیو پاکستان ہے، محمد انیس سے خبریں سنیے۔ پہلے اہم خبروں کا خلاصہ۔ وزیراعظم نے گلگت بلتستان میں شفاف، پرامن اور سیاسی سرگرمیوں سے بھرپور انتخابات کے انعقاد پر علاقے کے عوام کو مبارکباد دی ہے۔ گلگت بلتستان اسمبلی کی 24 نشستوں پر ہونے والے انتخابات کے نتائج موصول ہو رہے ہیں۔ آزاد کشمیر کے دیگر اضلاع کی طرح مظفر آباد اور کوہالہ میں بھی زندگی معمول کے مطابق رواں دواں ہے۔ وزیر صحت نے کہا ہے کہ حکومت نرسنگ کے شعبے کو جدید خطوط پر استوار کرنے کے لیے ٹھوس اقدامات کر رہی ہے۔ بحری امور کے وزیر نے بڑھتے ہوئے ماحولیاتی دباؤ کے پیش نظر سمندری وسائل کے تحفظ کے لیے فوری اجتماعی اقدامات پر زور دیا ہے۔ اور پاکستان کے ساتھ تجارتی راستوں کی بندش سے افغانستان کے کسانوں کو شدید مالی بحران کا سامنا ہے۔
1: Hi, this is FM 101.
2: We'll be right back after this short commercial break. Stay tuned.
3: ہمارے بچے، ہمارا کل، ان کی حفاظت ہماری ذمہ داری۔ بچے کی گمشدگی کی صورت میں فوری طور پر اپنے قریبی تھانے میں رپورٹ درج کروائیں۔ رپورٹ کا اندراج کرواتے وقت تفصیلی واقعہ، بچے کی تصویر، گھر کا پتہ، فون نمبر اور مکمل کوائف پولیس کے متعلقہ افسر کو ضرور فراہم کریں۔ گمشدہ بچوں کی تلاش میں مدد اور رہنمائی کے لیے زارا ہیلپ لائن 1099 پر رابطہ کریں۔ بچوں کی گمشدگی کی اطلاع موبائل ایپ کے ذریعے بھی دی جا سکتی ہے، جس کے لیے گوگل پلے سٹور یا ایپل ایپ سٹور سے آواز ایپ ڈاؤن لوڈ کریں اور اس کے ذریعے زارا ایپ پر کمپلین رجسٹر کروائیں۔ بچے محفوظ، مستقبل محفوظ۔ مفاد عامہ کا یہ پیغام وزارت انسانی حقوق حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
4: This is FM 101, where your spirit is set free.
5: 101 FM.
6: آپ سن رہے ہیں FM 101. Follow us on social media, Twitter and Instagram, FM 101 PBC. Follow us on Facebook, FM 101 Channel Pakistan, FM 101 Hits FM.
3: تحفظ ہر بچے کا بنیادی حق ہے۔ ان پھولوں سے نازک بچوں کی حفاظت ہم سب کی ذمہ داری ہے۔ بچوں کی گمشدگی کی صورت میں کوتاہی یا لاپرواہی نہ برتیں اور فوری طور پر زارا الرٹ ہیلپ لائن 1099 پر کال کر کے اطلاع دیں۔ آپ اپنی شکایت گمشدہ، مخفی اور زیادتی کے شکار بچوں کے لیے بازیابی اور بحالی کی موبائل ایپ زارا الرٹ کے ذریعے بھی درج کروا سکتے ہیں۔ تو ابھی اپنے موبائل فونز پر زارا الرٹ موبائل ایپ گوگل پلے سٹور یا ایپل ایپ سٹور سے ڈاؤن لوڈ کریں اور پاکستان کے بچوں کی حفاظت کو یقینی بنائیں۔ مفاد عامہ کا یہ پیغام وزارت انسانی حقوق حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
6: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دی بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دی ون ابو ایف ایم 101
7: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.
8: Sunte rahiye FM 101.
9: FM 101. This is FM 101.
8: सुनते रहिए FM 101.
10: शुक्रिया आपने FM 101 ट्यून किया. शुक्रिया आपने FM 101 ट्यून किया.
11: आइए सामेईन अब समात फरमाएं प्रोग्राम राहे खुदा. मुकर्रर हैं साहबजादा डॉक्टर सैयद शहजाद हुसैन. ये प्रोग्राम रोजाना 3:05 पर नशर किया जाता है.
12: आज हम बयान करेंगे पारा है 17 सूरह अनबिया है आयत मुबारक है 51-70. औज़ु बिल्लाहि मिनश शैतान रजीम बिस्मिल्लाहिर रहमान रहीम वलकद आतैना इब्राहीम रुश्दहु मिन क़ब्ल व कुन्ना बिही आलमीन. और ने इब्राहीम को पहले ही से उसकी नेक राह अता कर दी और हम इससे खबरदार थे. इस कौल ले अभी व कौम ही माँ खाले ही तमासिल उल्लती अंतुम लहा के फून. जब उसने अपने बाप और कौम से कहा ये मूर्तें क्या हैं जिनके आगे तुम आसन मारे हो. कालू वजदना बोले हमने आबाना हमने अपने बाप दादा को इसको पूजा करते लहा आबिदीन पूजा करते पाया. काला लकद कुन तुम अंतुम आबाओ कुम फिद आलिम मुबीन. कहा काला लकद यकीनन कुंतुम तुम और तुम्हारे अंतुम आबाओकुम तुम्हारे दाद खुली गुमराही में हो. कालू अजय इतना बिलहक के बोले क्या तुम हमारे पास हक लाए हो. हम अंतुम मिन लाइबीन कहा तुम यूं ही खेलते हो हमारे साथ. काला बल रब्बुकुम रब्बु समावाते वल अर्द लजी फतरा हुन्ना वाना अला ज़ालिकुम मिन शाहिदीन. काला बल रब्बुकुम कहा बल्कि तुम्हारा रब जो है वो है जो रब है आसमानों और जमीन का जिसने उन्हें पैदा किया. हाँ और वह आना अला जालिकुम और मैं इस पर गवाही हूँ मैंने शायरीन गवाह हूँ. वताल्लाह लाअकीदन्ना असनामकुम बादा अंतवल्लू मुदबिरीन. और मुझे अल्लाह की कसम मैं तुम्हारे बुतों का बुरा चाहूँगा बाद इसके कि तुम फिर जाओ पीट देकर. फजालहुम जुज़ाज़म इल्ला कबीरन हाँ लहुम लअल्लहुम इलैहि यरजिऊन. तो उन सबको चूरा कर दिया उन्होंने हज़रत इब्राहीम अलैहिस्सलाम ने मगर एक को जो उन सबका बड़ा था. हाँ इलैहि यरजून कि शायद वो इससे पूछें जब पलट के आए यानी बड़े बुत से कि इनको छोटे बुतों का क्या हाल है ये किसने तोड़ा और क्या लाए बसोली और बसोली तेरी गर्दन पर कैसे रखा. उन्हें इसका जिस जाहिर हो इस होश में आए ऐसे आजिस खुदा नहीं हो सकते. यानी ये मैंने कि हज़रत इब्राहिम ने ऐसे दयावत करें और आपको हुज्जत कायम करने का मौका मिले. चुनाचा जब कौम के लोग शाम को वापस हुए और बुत खाने में पहुंचे और उन्होंने देखा कि बुत टूटे पड़े हैं तो उन्होंने फिर उनसे पूछा कालू समय ना फतम यस्कुरुहुम युकालु लहु इब्राहिम. इनमें के कुछ बोले हमने एक नौजवान को इन्हें बुरा कहते सुना है जिसे इब्राहिम कहते हैं. कालू फातू बेही अला आयुनिन्नास लअल्लहुम यशहदून. बोले तो उसे लोगों के सामने लाओ शायद वो गवाही दें. यानी जब उन्हें बुलाया गया तो कि ये हजरत जो है हज़रत इब्राहीम अलैहिस्सलाम ही का फेल है या इनसे बुतों की निस्बत ऐसा कलाम सुना गया है. मुद्दा ये था कि शहादत कायम हो तो आपके दर पे हों. चुनाचा हजरत बुलाए गए और वो लोगों ने ऐसे किया. फिर कालू आंता फालता हाजा बेहाल हातिना या इब्राहिम. और उन्होंने कहा कि ये क्या काम किया तूने इब्राहिम. फरमाया काला बल्ला फाला कबीर हूँ इनका जो बड़ा इससे पूछो इसने किया हाजा फसल हूँ तो इनसे पूछो इन कानू यंते कौन अगर तुम हो तुम पूछने वाले तो तुम्हारा ईमान है तो. फराजा इला अनफुसिम कालू इन्ना कुमन तुम जालमून. तो उन्होंने कहा वो बोले बेशक तुम ही सतमगार हो. सुम्मा नुकिसु अला रौसिहिम लकद अलिमता महाउला इंतकून. तो फिर अपने स्वरों के बल औंधे आए गए कि तुम्हें खूब मालूम है महाउला इंतकून ये बोलते नहीं है. उन्होंने कहा काला फताबिदूना मिन दूनिल्लाह फिर तुम इनकी कैसे पूजा करते हो अल्लाह को छोड़ के. माला यनफा हुकुम जब जो तुम्हें नफ़ा नहीं दे सकते शैम किसी चीज़ का भी वला यदुर हुकुम ना तुम्हें नुकसान पहुँचाए. उफ़ लकुम वले माताबुदूना मिन दूनिल्लाह तुफ है तुम पर और उन बुतों पर जिनको अल्लाह के सिवा पूजते हो. हाँ افلا تاکلون، کیا تمہیں عقل نہیں؟ قالوا حرقون انصروا آلہاتکم ان کنتم فاعلین، بولے ان کو جلا دو اور اپنے خداؤں کی مدد کرو اگر تمہیں کرنا ہے، یعنی انہوں نے ان کے آرڈر کر دیے انہیں جلانے کا، حضرت ابراہیم علیہ السلام. تو نمرود اور اس کی قوم نے حضرت ابراہیم علیہ السلام کو جلا ڈالنے پر موتا اور انہیں آگ میں پھر پھینکا جو بعد میں ٹھنڈی ہو گئی، منجیگ بنا کے آپ کو باندھ کر اس میں، یعنی گلیل آگ میں پھینکا. اس وقت آپ کی زبان مبارک پر تھا حسبی اللہ و نعم الوکیل. تو جبرائیل امین تشریف لائے اور آپ سے عرض کیا کیا کچھ کام ہے؟ آپ نے فرمایا تم سے نہیں. جبرائیل نے عرض کیا تو اپنے رب سے سوال کیجئے. فرمایا سوال کرنے سے اس کا میرے حال کو جاننا ہاں میرے لیے کفایت کرتا ہے. تو اللہ تعالیٰ نے ان کو مدد کی اور انہیں بچا لیا آگ سے. وآخر دعوانا ان الحمدللہ رب العالمین، الصلاۃ والسلام علیہ خاتم النبیین، صدق اللہ.
11: ابھی آپ سماعت فرما رہے تھے قرآن مجید و فرقان حمید سے آیات مبارکہ کا ترجمہ، مختصر تفسیر اور شان نزول. مقرر تھے جناب صاحبزادہ ڈاکٹر سید شہزاد حسین. یہ پروگرام روزانہ 3:05 پر نشر کیا جاتا ہے. اسی طرح درس قرآن مجید و فرقان حمید ہر اتوار صبح 10 to 12 بمقام آستانہ عالیہ فقیر بادشاہ ریلوے اسٹیشن رائے ونڈ نزد ریلوے قبرستان رائے ونڈ لاہور میں صاحب زادہ ڈاکٹر سید شہزاد حسین قرآن مجید فرقان حمید کا درس دیتے ہیں، جس کے اختتام پر دعا اور انسانیت کی فلاح کے لیے قرآن مجید سے استخارہ اور روحانی و جسمانی مسائل کے ساتھ ساتھ دکھی انسانیت کی خدمت فی سبیل اللہ کی جاتی ہے، خاص طور پر ایسے روحانی اور جسمانی مریض جنہیں ڈاکٹر صاحبان لا علاج قرار دے چکے ہوں. وہ مایوس انسان یہاں سے بفضل خدا صحت یاب ہو کر جاتے ہیں انشاءاللہ تعالی.
10: شکریہ آپ نے ایف ایم 101 ٹیون کیا.
13: دس از ایف ایم 101.
14: دیئرز میوزک اینڈ دین دیئرز میجک ون اباو ایف ایم 101.
15: Ready for non-stop hits. It's back-to-back English bangers every day from 3 p.m. to 4 p.m. only on FM 101. From the latest chart toppers to the classics you love, we have got your playlist covered. Stay logged in because the best English hits are coming your way right here on FM 101.